0: अलि पत्तिने छ, घामको झुल्को देखिने छ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

प्रत्येक दिन बिहान 5 बजेदेखि करिब करिब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

समादरणीय श्रोता कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जको आकाशीय ध्वनि तरंगमा

समादरणीय श्रोता, हामीहरू गरुड पुराणको चर्चा परिचर्चा गर्छौं। विशेष गरेर गरुड पुराणमा के कुराको वर्णन गरिएको छ, गरुड पुराण वास्तवमै हाम्रो लागि कति उपयोगी छ, आजबाट हामीले यो श्रृंखला शुरू गर्दैछौ। यो श्रृंखलामा हामीहरूले गरुड पुराण सारोद्धारमा वर्णन गरिएका सम्पूर्ण कुराहरू नेपालीमा तपाईँहरूलाई पूर्ण रूपमा सुनाउनेछौ। विशेष गरेर यो गरुड पुराणमा 16 अध्यायहरू छन्। ती 16 अध्यायहरूमा यमराजको भवनमा जाने बेलामा के कस्ता दुःख कष्टहरू भोग्नु पर्दछ, के कस्ता दुःखहरू आइपर्छन्, यसको बारेमा पूर्ण रूपमा वर्णन गरिएको छ। र अन्तिमका 2 अध्यायहरूमा मुक्ति कसरी मिल्दछ, यो शरीरको महत्व के हो भन्ने विषयमा चर्चा गरिएको छ। हुन त यो गरुड पुराण भनिन्छ, यद्यपि यो पूर्ण गरुड पुराण होइन, पूर्ण गरुड पुराण चाहिँ गरुड महापुराण रहेको छ, जुन भागवत समानको ठूलो रहेको छ, जसमा 18,000-20,000 श्लोकहरू रहेका छन्। त्यो ठूलो रहेको छ, तर हामीले यो मृत्यु भएको बेलामा 5 दिनका दिनदेखि 9 दिनसम्म अथवा 7 दिनका दिनदेखि 9 दिनसम्म सुनिने जुन गरुड पुराण छ, यसको बारेमा आज हामी प्रथम अध्यायबाट यसको प्रसङ्ग सुन्नेछौ। सबैभन्दा पहिले हामी सुन्छौ 1 अध्याय। एक समयको कुरा हो, अनिमिष्ट नाम गरेको नैमिषारण्य क्षेत्रमा 1,000 वर्ष अवधिको यज्ञ आरम्भ गरेर बसेका सुतजीलाई सौनक आदि ऋषिहरूले आदरपूर्वक प्रश्न गर्दछन्। हजुरबाट हामीले देवलोक जाने बाटोको बारेमा कथा सुनिसक्यौं, मुक्ति कसरी मिल्दछ भन्ने कथा सुन्यौं, भगवत प्राप्ति कसरी मिल्दछ भन्ने कथा सुनिसक्यौं, अब हामीलाई यममार्गतर्फको दुःखद यात्रा, यमराजको भवनतिर जाने बेलामा जुन दुःखद यात्रा गर्नुपर्दछ, त्यो यात्राको बारेमा, त्यो पीड़ाको बारेमा जानकारी दिनुहोस्, यसको लागि म तपाईँहरू समक्ष निवेदन गर्दछु भनेर चाहिँ ऋषिहरूले प्रश्न गरिसकेपछि सुतजीले यममार्गतर्फ जानुपर्ने कारण र त्यसबाट जोगिन गरिने उपायका बारेमा वैकुण्ठ निवासी भगवान श्री विष्णु भगवानसँग पक्षीराज गरुडको प्रश्नको उत्तरबाट आज्ञा भएको कथा नै म तपाईँहरूलाई सुनाउँछु भनेर सुतजीले आज्ञा गर्नुभयो। जुन कथा आजभन्दा धेरै वर्ष पहिले यो सृष्टिको शुभारम्भ हुने बेलामा भगवान विष्णुको वाहन गरुडले भगवान विष्णुसँग प्रश्न गर्नुभएको थियो, वास्तवमा मरेपछि के हुन्छ, मरेपछि पापी जनहरूको गति के कस्तो हुन्छ, यसको बारेमा बताइ बक्सियोस् भनेर जुन प्रश्नोत्तर भएको थियो पक्षीराज गरुड र भगवान विष्णुको, त्यही पक्षीराज गरुड र भगवान विष्णुको बीचमा भएको जुन संवाद थियो, त्यो संवादको कथा चाहिँ म आज तपाईँहरू समक्ष सुनाउँछु भनेर सुतजी महाराजले भन्नुभयो। र अब के हुनुहुन्छ त भन्दाखेरि, आफ्नै अधीनमा रहेको जिब्रोबाट अति सजिलैसँग भन्न सकिने भगवानको नाम नलिनेहरू धिक्कारपूर्ण जीवन बाँच्नेहरू हुन् र तिनै पापीजनहरू यममार्ग भएर नरक जाने यात्रीहरू हुन्। दया धर्म सत्सङ्गत शास्त्र पाठतिर ध्यान नदिने, दुष्टजनको संगत गर्ने, घमण्डमा फुल्ने, धन र मानमा मस्त रहने, अनेक जाल झेलमा अल्मलिने, सांसारिक दुःखका निम्ति मरिमेट्ने र दैवी कामबाट टाढा रहने पापीहरू नै अशुद्ध र डरलाग्दा नरकमा जानेहरू हुन्। त्यागी र दानीहरू देवलोकमा जान्छन् र लोभी र पापीहरू दुःखको यातना भोग्दै यमलोक जान्छन्। सुख दुःख भन्ने कुरा मान्छेले आफ्नै कर्मले आर्जन गर्छन् र भोग पनि आफै गर्छन्। आफ्नो दुष्कर्मको कारण जीवनमा अनेक रोग व्याधि पीड़ा बुढ़ियाई भोगेर पनि बाँच्ने इच्छा राख्दा राख्दै पनि मान्छेलाई कालले गाँझ्दै गाँझ्दै लैजान्छ। बुढ़ौरीले गाँझे पनि बाँच्ने आशा चाहिँ मान्छेहरूमा प्रबल भएको हुन्छ। खान हिँड्न बोल्न नसक्ने बन्दै जान्छ। आफन्तजनहरू वरिपरि बसेर सुर्ता गरे पनि र उसको सेवा गरे पनि मृत्युको पासोको कारणले गर्दा एकै क्षणका लागि दैवी सोचेको अवस्था पनि झलस्य आउँछ। तर त्यस आतुर क्षणमा भगवानका गुणगान गाउने चेष्टा गरे पनि असफल हुन्छ। एकै क्षण पनि
कल्प कल्प जस्तो लामो समय भइदिन्छ। सयौं विषालु जीवले टोके जस्तो मुखबाट राल र सिगान चुहाउँदै गरेको पापीजनको प्राण अधो मार्गबाट जान्छ। त्यतिखेरै अगाडि उपस्थित भएका हातमा पासो लिएका नाङ्गा र जिङरिङ परेका ठाडा नौ भएका काग भन्दा पनि काला र तीखो नङ थुत्नु भएका यमदूतहरूलाई देखेपछि पापीले दिशा पिसाब पनि नियन्त्रण गर्न सक्दैन। एक इन्च मात्र लम्बाईका शरीर धारण गर्न पुगेको पापी अनेक बिलौना गर्दै गरेको अवस्थामा र यमदूतद्वारा गलामा बाँधिन्छ। त्यसपछि कसुरदारलाई प्रहरीले हत्कडी लगाएर घिस्याए जस्तै यमदूतहरूले हप्काउँदै र तर्साउँदै यमलोकतर्फ लान थाल्दछन्। यमदूतहरू भन्न थाल्दछन्, अब तलाई कुम्भीपाक लगायतका अनेकौं नरकमा पुर्याउनु छ, त्यसकारण छिटो हिँड। सशक्त बनेको पापी भोक प्यास गर्मी आँधी आदिको कारण अझ तातो बालुवा मात्र भएको बाटो त्यसमाथि कोर्राको कुटाई समेत खाँदै हिँड्नु पर्दा पटक पटक मूर्छा पर्दै र ब्युझ्दै गरेको अवस्थामा उसलाई 5 र 6 घडीको बीचमा नै यमलोकमा पुर्याएर नरकका सारा दुःख र यातना देखाइन्छ। यमराजको घोर रूप समेत देखेपछि अत्तालिएको त्यस पापी मान्छेलाई दण्ड दिन आकाश मार्गबाट थप यमदूतहरू आउँछन्। पापी भने भोक र प्यासबाट थप पीड़ित बन्दै जान्छ। आतुर कालमा छोराहरूले दिएको पिण्ड जल पनि पापीहरूका निम्ति उपलब्ध हुँदैन। भैयाले पनि त्यस पिण्ड जलबाट तृप्त हुँदैन। पिण्ड जल प्रदान गर्ने कोही नभए अनन्त कालसम्म निर्जन वनमा दुःख पाएर भौतारिन्छ। आफूले गरेका कर्महरू आफैले नभोगे करोड़ौं कल्पसम्म पनि अर्को मनुष्य जन्म पाइन्न। त्यसकारण छोराले मृत्यु भएको 10 दिनसम्म नियमित ढंगले पिण्ड दिनुपर्छ, क्रिया बस्नुपर्छ। त्यसरी दिएका प्रत्येक दिनका पिण्डहरू 4 भागमा विभाजित हुन्छन्। त्यसमध्येका 2 भागबाट त्यस पापीको शरीर बन्दै जान्छ। तेस्रो भाग यमदूतहरूले पाउँछन् र 4थो भाग चाहिँ पापी स्वयंले भोजन गर्दछ। 9 दिनसम्मका पिण्डको प्रभावबाट शरीर पाएको पापीले 10औं दिनको भागबाट बल तेज चेतना प्राप्त गर्दछ। एक हात मात्रको यस्तो पिण्डबाट निर्मित शरीर पाएका आफ्ना शुभ अशुभ कर्मको फल भोग्ने अवस्था आर्जन गर्दछ। क्रमशः पहिलो दिनदेखि 9 दिनसम्मको पिण्डबाट शिर घाँटी काँध हृदय नाभिसम्मको पेट कम्मर गुदाद्वार खुट्टा समेतको निर्माण हुन्छ। यसरी पिण्डबाट बनेको शरीर पाएको पापीलाई 11 र 12 दिनका दिन दिएका पिण्डहरू खान दिइन्छ। 13औं दिनदेखि यमका दूतहरूले मदारीले बाँदर डोर्याए झै यमलोकतर्फको 86,000 योजन लामो बाटोतर्फ डोर्याउँछन्। 200 योजनका दरले दिन रात हिँडेर बैतरणी नदीको 100 योजन र बाँकी 86,000 योजनको बाटो तय गर्नुपर्दछ। धर्मराजको भवनमा पुग्न सौम्यपुर शौरीपुर नगेन्द्र भवन गन्धर्व पत्तन शैलागम क्रौंचपुर क्रूरपुर विचित्र भवन वन्नापदपुर दुखदपुर नानाक्रन्दपुर सुतप्त भवन रौद्रपुर प्रवर्षणपुर सीताढ्यपुर बहुभीतिपुर पार गरेपछि धर्मराजको भवनमा पुर्याइन्छ। यमराजका दूतहरूले बाँधिएको पापी अनेक आलाप र विलाप गर्दै यमलोकमा पुग्दछ। यहाँसम्मको कथा विष्णु भगवानले गरूडलाई सुनाए अनुसार नै सुतजीले शौनक आदि ऋषिहरूलाई पहिलो अध्यायमा सुनाउनुभयो।

0: मात्ला
1: कहाँ कहाँका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र च्याउ भनेकै राजा च्याउ एनसीए रोटी
0: राजा च्याउ त साँच्चीकै

0: नेपाली खबर।
1: नेपाली खबरमा पहिलो पृष्ठका खबर, श्रीलङ्काका रूपमा 10,000 विभिन्न सरकारको घरमा समृद्ध प्रविधिको पाइले सहज प्रकारका सुरक्षा शीर्षकमा खबर छ। सुनसरीको पराकृत नगरपालिका छका अर्जुन चन्द्रवंशी 62 वर्ष पुगे। जन्मेदेखि नै उनी श्रीलङ्का टापमा बस्दै आएका छन्। तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उनको घर नछुके पुगेपछि बगाउला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। पुस्तौदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उनी सामु तेर्सिएको छ। यस वर्षको कोशीको कटान हेर्दै बस्नु चन्द्रवंशीले भने सधैँभरि यसरी बस्न सकिन्छ जस्तो लाग्न थालिसक्यो। बराह क्षेत्र र 6 र 9 पर्ने श्रीलङ्का टापतर्फ असारदेखि शुरू भएको कोशीको कटान अझै रोकिएको छैन। आँखाले हेर्दा निकै पर बग्ने खुला अब आगन छेउ आइपुगेको छ। चन्द्रवंशीले भने अब आउने वर्षदेखि जसरी पनि श्रीलङ्का टापु बाहेक अन्यत्रै बसोबासको व्यवस्था मिलाउने योजना बनाएको छु उनले भनेका छन्। सप्तकोशीको कटानबाट जीव श्रीकुमारी महत्वको परिवार पनि विस्थापित भएको छ। कोशीले खेती योग्य जमिन बगाए अहिले अर्काको जग्गामा बसिरहेकी छन्। अहिले अर्काको जग्गामा सामान्य बेरबार गरेर बसेका छन् उनले भने। यस ठाउँमा बस्न नसक्नु भएकाले अब सर्लाही जाने तयारीमा छौ। उनका श्रीमानको सर्लाही
2: क्षेत्रमा अध्ययनरत भएकाले एसी सकिएपछि सर्ने तयारीमा रहेको जीवछीले बताइन्। 5 वर्षदेखि निरन्तर कोशीले कटान गर्दा यस वर्ष त सबै जग्गा सकायो उनले भनिन्। भदौ 10 गते रसमा आएको बाढ़ीले पनि खोला छेउछाउ बस्नुहुँदो रहेनछ भन्ने महसुस गरायो। जति बेला पनि ज्यान जोखिममा रहेछ भन्ने लागेपछि सर्लाहीमा घर बनाउन थालेका हौ उनले भनेकी छन्। अर्जुन र जिप्सी मात्र होइनन्, अरू धेरैजना त्यहाँबाट बसाई सर्ने योजनामा छन्। कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरथ, राधे कविरथ, शनिचरण कविरथ, बालीचरण कविरथ र मनोज कविरथका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई नै सरिसकेका छन्। उनीहरू बसाई सरेको एक साता मात्र भएको छ। दुखु कविरथको परिवार पनि वर्षौंदेखि बसिआएको ठाउँ छाडेर झापा गएको छ। 1.5 साता अघि सप्तकोशीको पश्चिमी भगोलले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि 22 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। बराह क्षेत्रका बद्री कुमार राईका अनुसार भारत सरकारले अघिल्लो वर्ष ढुङ्गाको जाली लगाएर बनाइदिएको स्पर हुँदाहुँदै पनि कोशीले कटान गरेको छ। स्थानीय जानकारका अनुसार 2045 सालको भूकम्पपछि कोशीले धार परिवर्तन गरेर पूर्वतर्फ बग्न थालेको थियो। त्यसपछि लामो समय कोशीको पूर्व तटबन्ध क्षेत्र जोखिममा रहयो। 2065 भदौ 2 गते कोशी गाउँपालिका 3 पश्चिम कुसाबाट पूर्वी तटबन्ध भत्काएर कोशी मानव बस्तीमा प्रवेश गर्दा ठूलो जनधनको क्षति भएको थियो। पछिल्ला वर्षमा भने कोशीले निरन्तर पश्चिमतर्फ धार परिवर्तन गर्न थालेपछि स्थानीयमा फेरि पुरानै बाटो समात्ने हो कि भन्ने चिन्ता बढ़ेको छ। खोलाको कुनै विश्वास हुँदो रहेनछ। रसुवाको घटना पनि देखियो। यहाँ कोशी पनि हाम्रै आँखा अगाडि छ, बराह क्षेत्रका बुद्धिमान माझीले भनेका छन्। त्यहाँका सबै बासिन्दा जोखिममा रहेका छन्। 2079 साउनको अन्तिम साता बेलुकाको डुम्रीबाट क्षेत्रमा कोशीले धार परिवर्तन गरेर पश्चिमतर्फ प्रवेश गर्दा बराह क्षेत्र 6 र 9 सहित बेलुकाका केही बस्ती प्रभावित भएका थिए। श्रीलंका टापुका अहिले 10,000 बस्ती जोखिममा रहेका छन् भने तरकारीको भरमा समृद्ध सपना देखिरहेका छन्। केही प्रविधिको प्रयोगले सहज भएको समेत बताएका छन्। कोशीको कटानसँगै बसोबास असुरक्षित हुँदा उनीहरू थप जोखिममा परेका हुन्। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: कान्तिपुर दैनिकले बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकमा खबर छापेको छ। 10 भदौको भोटेकोशी बाढ़ीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा, जिठा छोरा, बुहारी, कान्छो भाइ, 2 नातिनी र 3 ज्वाई बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घरेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काज क्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाएका थिए। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध गराएको थियो। त्यति बेला भने शव भेटिएको थियो। यसपालि त बाढ़ीले मान्छे कहाँ पुर्यायो, कहाँ भएको जाय जथा पनि सबै लग्यो। केले क्रियाकर्म गरौं, कम्तीमा आफ्नो धर्म अनुसार संस्कारसम्म गर्न पाए हुन्थ्यो। घलेले भने शव नभेटिँदा राहत लिनबाट वञ्चित भए। बाढ़ीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आशा मारेको धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन् तर विद्यमान कानूनका कारण स्थानीय तहहरूले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाणपत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 को दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नु पर्ने समयावधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यसको व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकामा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ दफा 40(1) भनिएको छ। उक्त व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढ़ी पीड़ित परिवारले काजक्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताका हकमा कानूनी प्रावधानकै कारण स्थानीय तहले कुनै निर्णय गर्न नसकेको बताए।
2: भोटेकोशीमा आएको भीषण बाढ़ी र पहिरोपछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 मुलुक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगेका छन्। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्य नल, त्रिपाल, कम्बल, सरसफाईका किट र का लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी मुलुक भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भारतबाट एकै खेपमा 76 प्रकारका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री राहत स्वरूप प्राप्त भएको भन्सारको विवरणमा उल्लेख छ। भदौ 19 गते नेपाल आइपुगेको 71,581 किलोग्राम भन्दा बढ़ी सहायता सामग्रीमा एमोक्स सिलिन, सिफारिक्सम, प्यारासिटामोल जस्ता जीवन रक्षक औषधि, सर्जिकल औजार, इन्फ्युजन सेट, डेंगू, मलेरिया, स्क्रब, टाइफस तथा हैजा परीक्षण किटहरू समावेश छन्। यसका साथै सर्पको टोकाई विरूद्ध प्रयोग हुने 41.4 किलोग्राम एन्टीभेनम, अक्सिजन कन्सन्ट्रेटर, कीटनाशक खोप र 5,000 भन्दा बढ़ी सिरिंज पनि भारतले हस्तान्तरण गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन वासस्थान र खाद्यान्नको संकट सम्बोधन गर्न खाड़ी मुलुकहरू कतार र संयुक्त अरब इमिरेट्सले पनि उल्लेख्य योगदान पुर्याएका छन्। कतारले कुल 62,909 किलोग्राम सहायता सामग्री पठाएको छ, जसभित्र 53,400 किलो पिठो, 9,000 किलो कुकिङ सेट र ठूला तथा मझौला पाल, वाटर पम्प र सब व्यवस्थापनमा प्रयोग हुने कपड़ाहरू छन्। त्यस्तै युएबाट 5 लट गरी विभिन्न राहत सामग्रीहरू प्राप्त भएका छन्। त्यस्तै चीनले पनि 3 लटमा उद्धार तथा पुनर्स्थापनाका लागि उपयोगी हुने सामग्रीहरू पठाएको छ। चीनबाट 1,000 थान त्रिपाल, 5,000 थान कम्बल, 6,000 थान स्लिपिङ ब्याग, 1,000 किलो सुक्खा खानेकुरा, 1,000 थान इमर्जेन्सी किट, 1,200 किलो सब व्यवस्थापन ब्याग, 600 थान सोलर लाइट र 50 थान स्पेयर ब्याट्री नेपाल भित्रिएका छन्। यसका अतिरिक्त बाढ़ी र डुबान प्रभावित क्षेत्रमा कठिन उद्धार कार्यका लागि चीनले 20 थान रेस्क्यू होभरक्राफ्ट र 5 थान फ्लड पम्प समेत सहयोग गरेको छ। भोटेकोशी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो, ड्रोनदेखि डीएनए परीक्षण किटसम्म शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: मुस्ताङको सदरमुकाम जोमसोममा मंगलबारदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो। बुधबारसम्म 2 दिन चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङ सहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल शुरू भएको घरबझोङ गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका असरहरू न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरकारवालाहरूबीच अन्तर्क्रिया र छलफल भइरहेको छ। मुस्ताङमा जलवायु सम्मेलन विश्वको ध्यानाकर्षणको पहल शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: कांग्रेसभित्र 15 महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक किचल उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार छुट्टा छुट्टै वक्तव्य जारी गर्दै कार्यकर्ताहरूलाई फरक फरक आह्वान गरेका छनृ सभापति गगन थापाले असोज 3 र 4 गते तय गरिएको वडा अधिवेशनमा बिना अलमल उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य समर्थक र शुभेच्छुकहरूलाई आह्वान गरेका छन्। सभापति थापाले भनेका छन् 2083 असोज 16 देखि 19 काठमाण्डुमा सम्पन्न हुने कांग्रेसको 15 महाधिवेशनका लागि 2083 असोज 3 र 4 गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गर्दछु। त्यस्तै लोकतन्त्रमा फरक मत हुने र पार्टीभित्र आन्तरिक मतभेद असमझदारी हुन सक्ने बताउँदै थापाले भनेका छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु संवाद विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो। विशेष महाधिवेशन पश्चात सम्पन्न हुन गइरहेको 15 महाधिवेशनको यो प्रक्रियामा तत्कालीन केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्य समितिको पनि सदस्य सुनिश्चित भइसकेकाले अधिवेशनहरूमा सहभागी हुन आह्वान गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन पक्षधरले बोलाएको उक्त अधिवेशन अवैधानिक रहेको दावी गर्दै त्यसमा सहभागी नहुन र मंगिर 21 देखि 23 गतिको महाधिवेशनको तयारीमा जुट्न अपील गरेका छन्। देउवाले वक्तव्य मार्फत आफ्नो अडान राख्दै भनेका छन् 14 महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक राजनैतिक तथा नैतिक दायित्व हो र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो देउवाले भनेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि तयार गरेको निर्वाचन निर्देशिकामा पार्टीको विभिन्न तहको निर्वाचनदेखि उम्मेद्वारी मतदान मतगणना र प्रतिनिधि छनौटसम्मका विस्तृत व्यवस्था गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापति पदमा उम्मेद्वारी दिन कम्तीमा 10 जना महाधिवेशन प्रतिनिधिका प्रस्तावक र 10 जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ। त्यस्तै निर्देशिकाले उम्मेद्वारको योग्यता पनि कडाईका साथ तोकेको छ। केन्द्रीय सभापतिका लागि कम्तीमा 15 वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ। अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि सामान्यतया 10 वर्ष निरन्तर क्रियाशील सदस्यता हुने उल्लेख गरिएको छ। कांग्रेसमा महाधिवेशनको किचलो गगन भन्छन् महाधिवेशनमा सहभागी हुनु बहिष्कार गर्न देउवाको आह्वान शीर्षकमा यो खबर छापिएको छ।
3: बुधबार संघीय संसदले डिजिटल पार्लियामेन्ट्री अवधारणाको कार्यान्वयनको औपचारिक शुरूआत गर्दैछ। यस निम्ति सिंहदरबारमा बिहान 10:30 बजे औपचारिक कार्यक्रम नै राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार डिजिटल पार्लियामेन्ट्री अवधारणा संसदमा सांसदहरूले उठाएका जनसरोकारको विषयको कार्यान्वयन अवस्था अनुगमन गर्न सकिने डिजिटल प्रणाली हो। उनका अनुसार यसले मुख्यत 7 वटा विषय सम्बोधन गर्नेछ। वेबसाइटलाई चुस्त दुरूस्त बनाउनेछ। डिजिटल गेट पासको औपचारिक कार्यान्वयन हुनेछ। सांसदहरूको विद्युतीय हाजिरी हुनेछ। संसदमा विद्युतीय मतदानको अवस्था व्यवस्था गरिनेछ। यसले संसदको समय बचत हुनेछ। साथै डिजिटल प्रणाली लागू भएपछि सांसदहरूले सदनमा उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति गर्यो र कहिले सम्बोधन भयो भन्ने विषय विवरण ट्र्याक गर्न सकिनेछ। यसका लागि सांसदका अभिव्यक्ति तथा उठाइएका विषयलाई सम्बन्धित मन्त्रालय र निकायसँग जोडेर कार्यान्वयनको अवस्था अभिलेख गरिनेछ। सरकारमाथि संसदको डिजिटल लगाम शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: राष्ट्रिय वनमा राष्ट्रिय गौरवका आयोजना उद्योग निर्माण गर्दा उपयोग हुने जग्गा बापत जग्गा नै सुद भर्ना दिनुपर्ने बाध्यता अन्त्य गर्ने गरी सरकारले वन सम्बन्धी विधेयक तयार गरेको छ। वन ऐन 2076का विभिन्न प्रावधान थप र संशोधन गर्दै तयार गरिएको विधेयकमा आयोजना र उद्योगहरूको जग्गाको सट्टा रकम दिए पुग्ने व्यवस्था गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको विधेयकमा जग्गा व्यवस्थापन वृक्षारोपण र वन विकास कोषमा रकम जमा गर्नुपर्ने प्रक्रियालाई सहज बनाउन प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक अनुसार अब उल्लेखित कामका लागि सम्बन्धित निकायले तोके अनुसारको राजस्व खातामा रकम तिरै पुग्नेछ। वन सम्बन्धी विधेयक वन क्षेत्र प्रयोग बापत जग्गा नै दिनुपर्ने बाध्यता हट्दै शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।
3: किन लाग्छ विद्युतीय गाड़ीमा आगो? गोर्खापत्र खबर लेख्छ। केही दिन अघि सड़कमा गुड़िरहेको विद्युतीय कारमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। चितवनको भरतपुर महानगरपालिका 9 स्थित वसन्त चोकमा भदौ 26 गते बिहान भएको यस